0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार श्रोतावृन्द, SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। यो कार्यक्रम चाहिँ तपाईँले मङ्गलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार बिहिबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। रिपिट तपाईँको साथमा छु आज भने मेलबर्नबाट म दिनिता रिसाल। र अब भने आजको कार्यक्रममा के विषयवस्तु छन् त्यसबारे तपाईँहरूलाई जानकारी गराइहालौँ। हरेक मङ्गलबार चाहिँ हामी सुरु गर्नेछौँ अस्ट्रेलियाका केही प्रमुख समाचारबाट। त्यसपछि हामीसँग सिडनीको एक विषयवस्तु रहेको छ जहाँ पिकहर्स्ट कम्युनिटी सेन्टरको उद्घाटन भएको छ, त्यस सम्बन्धी कुराकानी हामी सुन्नेछौँ। र जुलाई 1 देखि अस्ट्रेलियामा के परिवर्तन हुँदैछन्, प्रमुख आर्थिक परिवर्तनहरू, त्यसबारेमा चर्चा गरौँला छोटो। अनि अब नेपालको सामग्री त छँदैछ र छुटाउनै नहुने कुरा भनेको फुटबलको विषय अवश्य पनि। फिफा वर्ल्ड कपको राउन्ड अफ 32 सुरु भएको छ, त्यही विषयमा आज हामी कुराकानी गर्ने नै छौँ केही श्रोताहरूसँग। कार्यक्रमको अन्त्यसम्म साथ सुनेर साथ दिनुहोला। आज भने हामी मेलबर्नका केही सेकेन्ड जेनेरेसन चिल्ड्रेन अर्थात् भनौँ न दोस्रो पुस्ताका नेपाली भाषीहरूसँग फुटबलबारे कुराकानी गर्नेछौँ। गीत सङ्गीत पनि कार्यक्रममा छ। र तपाईँको टिम चाहिँ राउन्ड अफ 32 पुग्यो कि पुगेन, कि त वर्ल्ड कप कस्तो लागिरहेको छ, आफ्ना केही विचारहरू व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्ने नम्बर हो 0439799767, 0439799767। अङ्ग्रेजीमा पनि भनिहालौँ 0439799767, 0439799767। र एसबिएस अस्ट्रेलियामा फिफा विश्वकपको आधिकारिक प्रस्तोता भएको नाताले अब यो वर्ल्ड कप भरिको अवधिमा तपाईँ हामीसँग कार्यक्रममा टेलिफोन प्रत्यक्ष टेलिफोन सम्पर्कमा पनि जोडिन सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बर भने हो 1300799767, 1300799767। टिप्न सजिलो हुन्छ भने एकचोटि अङ्ग्रेजीमा पनि बताइहालौँ है 1300799767, 1300799767, वा सोसियल मिडियामा हामीलाई फेसबुक, एक्स वा इन्स्टाग्राममा एसबिएस नेपाली भनी खोजेर फलो गरी मेसेज पनि पठाउन सक्नुहुन्छ। अहिलेको लागि भने कार्यक्रम सुरु गर्नतर्फ लागौँ र अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार सिडनीबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
3: धन्यवाद दिनेताजी, अनि नमस्कार र स्वागत छ एसपिएस नेपालीको रेडियो कार्यक्रममा श्रोताहरूलाई। म सुनिता पोखरेलको तर्फबाट पनि अब भने लागौँ पछिल्ला 1 साताका प्रमुख अस्ट्रेलिया सम्बन्धी समाचार सुन्नतर्फ, जसका मुख्य विषयहरू छन्। 1 अस्ट्रेलियन नागरिकमाथि थाइल्यान्डमा हत्या आरोपमा मुद्दा। भानुआटो सुरक्षा सम्झौतामाथि भू राजनीतिक खेल नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी। र राउन्ड अफ 32 को पहिलो खेल चुनौतीपूर्ण नै हुने सकरुज सह प्रशिक्षकको भनाई।

0: अब समाचार विस्तारमा। यसै हप्ता एक्किसोरीको सब रेलमार्ग नजिक सुटकेसभित्र भेटिएको घटनामा एक अस्ट्रेलियन नागरिकलाई थाइल्याण्डमा हत्या आरोपमा मुद्दा लगाइएको छ। स्थानीय प्रहरीले साइमन पिटर कार्मन भनेर पहिचान गरेको उक्त व्यक्ति बैंककको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ 26 जूनमा पक्राउ परेका थिए। उनी जेटस्टारको उडान मार्फत पर्थ फर्किन खोजिरहेका बेला पक्राउ परेको बताइएको छ। थाइल्याण्डका स्थानीय मीडियाका अनुसार पर्यटकीय सहर पटायाको रेलमार्ग नजिक कालो सुटकेसभित्र 17 वर्षीय किशोरीको शव भेटिएपछि उनी पक्राउ परेका हुन्। स्थानीय द पटाया न्यूजले जनाए अनुसार शुरूमा उनले घटनामा संलग्नता अस्वीकार गरेका थिए, तर पछि उनले किशोरीले भान्सामा प्रयोग हुने चक्कु देखाएर धम्की दिएको र विवादका क्रममा आत्मरक्षामा यस्तो भएको दावी गरेका छन्। चीनले अस्ट्रेलियाले भानुआटूसँग लामो समयदेखि प्रतीक्षित आर्थिक तथा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि भूराजनैतिक खेल नखेल्न चेतावनी दिएको छ। उक्त सम्झौताले पेसिफिक टापु राष्ट्रमा कुनै पनि विदेशी सैन्य अड्डा स्थापना गर्न प्रतिबन्ध लगाएको छ। सम्झौतामा भानुआटूले आफ्नो महत्त्वपूर्ण पूर्वाधारमा कुनै तेस्रो पक्षको संलग्नताबारे विचार गर्दा अस्ट्रेलियासँग परामर्श गर्ने व्यवस्था पनि समावेश गरिएको छ। तर सुरुमा प्रस्ताव गरिए जस्तो अस्ट्रेलियालाई त्यसमा अस्वीकृत गर्ने वा भिटो अधिकार भने दिइएको छैन। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता जियो जियाकुनले उक्त सम्झौता चीनलाई लक्षित गरिएको भन्ने चिन्ता रहेको बताएका छन्।
1: चुङफाङ शिजुङ बिङछि
2: वी होप कोअपरेशन बिट्विन रेलेभेन्ट कन्ट्रीज एन्ड पेसिफिक आइल्यान्ड कन्ट्रीज विल कन्ट्रिब्युट टु द डेभलपमेन्ट एन्ड स्टेबिलिटी अफ द आइल्यान्ड रिजन, नॉट टार्गेट एनी थर्ड पार्टी ओर बी युज्ड एज अ टूल फर जियोपोलिटिकल राइवलरी।
0: रोयल कमिशन इन्टु एन्टिसेमिटिजम वा यहुदी विरोधी गतिविधिबारे शाही आयोगको सुनवाईका क्रममा अस्ट्रेलियाका प्रमुख व्यवसाय स्टिभन लोईले सोसल मिडिया कम्पनीहरूले घृणा व्यक्त भएका अभिव्यक्तिको फैलावटप्रति अझ बढी जिम्मेवारी लिनुपर्ने बताएका छन्। आयोग समक्ष लोई र उनका परिवारलाई लक्षित गर्दै हत्याका धम्की दिइएका यहुदी विरोधी अपमानजनक धारणा र मिम्सका उदाहरणहरू देखाइएको थियो। हलोकस्टबाट बचेका व्यक्तिका छोरा लोईले सोसल मिडिया कम्पनीहरूलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिएका छन्।
3: You can't put in the Australian, you can't publish in the Australian, they want to kill somebody, but you can do it on social media and either leave it there or pull it down with almost no repercussions. I have a firm belief that this online threats lead to or inspire others to do physical activity and violent physical activity.
0: ग्रिन्सकी सेनेटर स्यारा ह्यान्सन यङले वान नेसनले विदेशी कन्टेन्ट फार्महरूको प्रयोग गरेको भन्ने रिपोर्टहरू चिन्ताजनक रहेको बताएकी छिन्। गार्डियन अस्ट्रेलियाले वान नेसन समर्थक फेसबुक ग्रुपहरूमध्ये 14 वटा ठूला समूहको अध्ययन गर्दा तीमध्ये धेरै जसो यसै वर्ष बनाइएको पाइएको छ। रिपोर्टका अनुसार केही ठूला समूहहरू विदेशी डिजिटल क्रिएटरहरूले सञ्चालन गरेको देखिन्छ, जसले कन्टेन्ट मार्फत आमदानी गर्ने गरेका छन्। उक्त रिपोर्टमा केही समूह वास्तविक समर्थकहरूले बनाएका भए पनि धेरै जसो विदेशी, विशेष गरी इन्डोनेसियामा आधारित इङ्गेजमेन्ट फार्महरूद्वारा सञ्चालन गरिएको देखिएको उल्लेख छ। इङ्गेजमेन्ट फार्मिङ भनेको मुख्य रूपमा धेरै लाइक, कमेन्ट, शेयर वा अन्य इङ्गेजमेन्ट बढाउने उद्देश्यले कन्टेन्ट बनाउने र फैल्याउने अभ्यास हो। यस विषयमा स्यारा ह्यान्सन यङले अनुसन्धान आवश्यक रहेको बताएकी छिन्।
4: एन्ड वान नेसन हैज सम सीरियस क्वेश्चन्स टु आन्सर अबाउट व्हाट्स रियली गोइङ ऑन and what is really boosting their political campaign here in Australia. These foreign-run content farms, meme farms, that are peddling and pushing out One Nation's political campaign should be very disturbing to all Australians. This type of foreign interference in a political party and a political campaign must be investigated.
0: वान नेसनका मिडिया सल्लाहकार रिचर्ड ह्यान्डरसनले द गार्डियनलाई फोन मार्फत पार्टीका सदस्यहरूलाई फेसबुकमा वर्षौंदेखि नक्कल गरिएको बताएको रिपोर्ट गरिएको छ। यस विषयमा थप टिप्पणीका लागि एसपीएसले वान नेसनसँग सम्पर्क गरेको छ। अब खेलकुद समाचार. अस्ट्रेलियाले आफ्नो ध्यान इजिप्ट विरुद्धको महत्वपूर्ण राउन्ड अफ 32 खेलतर्फ केन्द्रित गरेको छ, जुन डालासमा आउँदो शनिबार खेलिनेछ. सबैभन्दा ठूलो चासो भने इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह खेल्न फिट हुने कि नहुने भन्नेमा रहेको छ. उनी शनिबार इरानसँगको खेलमा भएको बराबरीपछि चोटसहित बाहिरिएका थिए. अस्ट्रेलियाका सहायक प्रशिक्षक हेरन फक्सले सलाहले खेले पनि नखेले पनि इजिप्ट अस्ट्रेलियाका लागि ठूलो चुनौती रहने बताएका छन्.
1: They're a very good side. They have some real natural technical talent, play kind of fearlessly, which is a typical African Arab kind of way of playing football. They play, a lot of their players play in their local league, but their local league is strong. You know, they know each other, they've been together for a long period of time, so they play as a team, as a unit. And as we've shown, when you play as a team and a unit, you're difficult to beat. So it's going to be an almighty game, exciting challenge, I think, for us.
0: यसका साथ पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलिया समाचार यति नै. अब कार्यक्रमका बाँकी प्रस्तुतिहरूका लागि मेलबर्न स्थित स्टुडियोतर्फ लागौँ, जहाँ हुनुहुन्छ सहकर्मी दिनिता रिसाल.
5: धन्यवाद सुनिताजी. र श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम. तपाईँको साथमा छु म दिनिता रिसाल. र यो प्रमुख समाचारपछि अब भने अस्ट्रेलियाकै अर्को प्रसङ्ग जोड्नतर्फ लागौँ. आज हामी देशको सुरक्षाको अवस्थाबारे कुरा गर्दैछौँ. गत डिसेम्बरमा सिडनीको बन्डाई बीचमा भएको सामूहिक गोलीकाण्डको करिब 6 महिना बितिसक्दा अस्ट्रेलियामा आतंकवाद सम्बन्धी जोखिम स्तर सम्भावित रहेको भन्दै गुप्तचर निकाय एजिओले चेतावनी दिएको छ. सुनौ यो विस्तृत रिपोर्टमा.
6: When we see autocratic regimes seek to silence dissidents and perceived enemies, we are shocked, but we shouldn't be surprised. When hackers exploit known vulnerabilities to compromise, we are shocked, but we certainly shouldn't be surprised. When anti-Semitism grows after being tolerated and normalized, we are shocked, but we should not be surprised.
5: उनी हुन् अस्ट्रेलियाको प्रमुख गुप्तचर संस्था अस्ट्रेलियन सिक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन एजिओका डिरेक्टर जेनरल माइक बर्जेस, देशमा आतंकवाद सम्बन्धी जोखिमबारे मूल्याङ्कन गर्दै आफ्नो वार्षिक सम्बोधनमा. बर्जेसका अनुसार सिडनीको बन्डाई बीचमा गत वर्ष भएको गोलीकाण्ड यता एजिओले 14 आतंकवादी आक्रमणका योजनाहरू विफल पारेको छ र अस्ट्रेलियामा आतंकवाद सम्बन्धी जोखिम स्तर हाल सम्भावित वा प्रोबेबल रहेको उनको भनाइ छ, जसको अर्थ आउँदा 12 महिनाभित्र अस्ट्रेलियाभित्र आक्रमण हुने वा आक्रमणका योजना बन्ने सम्भावना 50% भन्दा बढिरहेको छ. तर यसले पूर्ण वास्तविकता अझ नझल्काउने बर्जेस बताउँछन्.
6: Next level on the scale is expected, which applies when we have intelligence about a specific attack. We do not. But we do know the environment is degrading and acts of politically motivated violence are becoming more likely than probable suggests.
5: बर्जेसले जुन सिक्योरिटी इन्भाइरोमेन्टको बारेमा बताइरहेका छन् त्यो हो अनलाइन मार्फत अस्ट्रेलियनहरूलाई अतिवादी विचारधारा वा एक्स्ट्रिमिस्ट आइडियोलोजीतर्फ उन्मुख गराउने प्रयास र विदेशी शक्तिहरूको हस्तक्षेप. इरानको तर्फबाट यहुदी समुदायमाथि आक्रमणहरू कथित निर्देशन गर्नुमा अस्ट्रेलियासँग नजिकी सम्बन्ध रहेका दुईजनाको पत्ता लागेको एजिओले बताएको छ. सन् 2024 बन्डाईस्थित एक व्यवसायमाथि भएको फायर बम्बिङमा एक अस्ट्रेलियन नागरिकको हात रहेको र मेलबर्नको अदास इजरायल सिनेगगमा भएको आक्रमणमा इराकमा बस्दै आएका एक पूर्व अस्ट्रेलियन नागरिकको संलग्नता रहेको बर्जेसले बताएका हुन्. दुवै व्यक्तिहरू इरानको रेभोल्युसनरी गार्ड कोरसँग सम्बन्धित छन् र अनुसन्धान जारी रहेकाले एजिओले उनीहरूको पहिचान खुलाउन नमिल्ने पनि उनले बताए. अन्तर्राष्ट्रिय सुरक्षा र आतंकवादका विज्ञ र जोखिम व्यवस्थापन कम्पनी इन्टेलिजेन्ट रिस्क्सका प्रमुख कार्यकारी अधिकृत निल फर्गसले च्यानल 9 टुडे शोमा बताए कि अस्ट्रेलियामा भएका यी आक्रमणहरू विदेशमा घटेका केही घटनाहरूसँग मिल्दोजुल्दो छन्.
7: If there was a trend, it would be that they're using proxies or criminals to carry out arson attacks against the Jewish Ambulance Service in Golders Green, against the Bank of America in Paris. There's no mass casualty attacks, thank God, involved in that.
8: Yeah.
7: But I think Burgess is correct to say we've got to be absolutely on our guard at the moment.
5: राजनीतिक उद्देश्यले हुने हिंसात्मक गतिविधि अस्ट्रेलियामा बढ्दो क्रममा रहेको भन्ने एजिओको चेतावनीबीच गृह मामिला मन्त्री टोनी बर्कले एबीसी रेडियोसँगको कुराकानीमा बताए कि अस्ट्रेलियाको करिब 1 दशक पुरानो टेरर थ्रेट वार्निङ सिस्टमको पुनरावलोकन भइरहेको छ.
8: There is a review that's happening on that, that's right. And different countries, particularly our Five Eyes partners, everyone does it a slightly different way, and we're looking at that. The thing that matters is making sure

0: बस्दै आएकी उक्त महिलामाथि अस्ट्रेलिया प्रवेश गर्न नपाउने अस्थायी प्रतिबन्ध टेम्पररी एक्सक्लुजन अर्डर हटाइएको हो। उनको फिर्तीपछि उनीमाथि अत्यन्त कडा निगरानी गरिने मन्त्री बर्कले एबीसी रेडियोलाई बताएका छन्।
1: But we received the final advice yesterday that we can no longer have an exclusion condition any longer for her. We've checked with our agencies, they are ready. So that permit gets issued. What it then means is the conditions that do apply to her are everything that is possible. So for example, she will have to report and we will have to know where she lives, where she works, where she studies.
0: तर सरकारले देशको सुरक्षा र नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्न नसकेको नेशनल पार्टीका प्रमुख म्याट क्यानवनको भनाइ छ।
2: We feel the government should have done more to keep people like this who have associated with terrorist organisations, the world's worst terrorist organisations in the world. They should have been kept out of our country.
0: हालै भएको अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिट्यूटको सिक्योरिङ द रिजन फर अनसर्टेन्टी नामक सम्मेलनमा अस्ट्रेलिया बाहिर उत्पन्न हुने सुरक्षा जोखिमबारे पनि चर्चा गरिएको थियो। अस्ट्रेलियन नेशनल युनिभर्सिटीको स्ट्राटेजिक एण्ड डिफेन्स स्टडीज सेन्टरका प्रोफेसर पिटर डिनले पनि क्षेत्रीय सुरक्षा चुनौतीका बीच एजिओले जस्तै तयारीमा जोड दिएका छन्। उनी भन्छन् कि यसको मुख्य आधार राष्ट्रिय आत्मनिर्भरता हो। उनले सन् 2026 राष्ट्रिय रक्षा रणनीतिको उल्लेख गर्दै अस्ट्रेलियाले गुप्तचर सूचना र सैन्य आपूर्तिका लागि अमेरिकामाथिको निर्भरता क्रमशः घटाउँदै जानुपर्ने भनाइराखे।
3: That is dead. So what is self-reliance in the face of a major war potential against a major power threat to look like? And as the NDS tells us, it's starting to look like more industrial self-reliance. Yeah. It's starting to look like more national resilience and social cohesion.
4: र श्रोतावृन्द, अस्ट्रेलियाको अस्ट्रेलियामा चाहिँ आतंकवाद सम्बन्धी जोखिम स्तर सम्भावित अर्थात् प्रोबेबल रहेको भनी एजियोका प्रमुखले हालै चेतावनी दिएको सम्बन्धी यो रिपोर्ट सुन्नुभयो। एसबीएस न्युजका लागि कमिल बियाङ्कीद्वारा तयार पारिएको यो रिपोर्ट, एसबीएस नेपालीका लागि मदिरिता रिसालको आवाजमा। र यो सँगै आजको रेडियो कार्यक्रममा श्रोतावृन्द अब पालो भएको छ पहिलो ब्रेकको, तर त्योभन्दा अगाडि फेरि पनि तपाईँहरूलाई हाम्रो एसएमएस नम्बर र सम्पर्क गर्ने नम्बर बताइहालौँ। फुटबल विश्वकपकै चर्चा हामी कार्यक्रममा गर्न जारी राख्ने नै छौँ। केही बेरमा केही श्रोताहरूसँग कुरा कानी पनि गर्नेछौँ। र राउन्ड अफ 32 सुरु भयो, खेलहरू कस्तो लागिरहेको छ तपाईँलाई है? अब आज हामी मङ्गलबार प्रत्यक्ष आइरहँदासम्म दुईवटा गेममा त पेनाल्टी सुट आउट पनि भइसक्यो, निकै नै रोमाञ्चक अवस्था रहेको छ। हामीलाई मेसेज गर्नुहोस् कार्यक्रममा जोडिनका लागि, नम्बर हो 0439799767 र फोन गर्ने नम्बर भने हो 1300799767। अहिलेको लागि भने छोटो ब्रेकको पालो सुन्दै गर्नुहोस् एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम।
5: तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ।
6: अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, एसपिएस वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31
7: को द पोइन्ट। विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू, आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरू प्रति एक ताजा दृष्टिकोण। एसबीएस अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्।
8: अस्ट्रेलिया एक्सप्लेनले नयाँ आप्रवासीहरूलाई घरबार, स्वास्थ्य, काम र अन्य थुप्रै विषयबारे जानकारी दिन्छ। यसका लागि sbs.com.au/australiaexplain जानुहोस्।
6: च्यानल 33 एसपिएस फुडले स्वादिष्ट खानाका जानकारी र स्थानीय एवं अन्तर्राष्ट्रिय खानाका सर्वोत्कृष्ट नामहरू प्रस्तुत गर्दछ। एसपिएस फुड 24 घण्टा च्यानल 33।
9: Streaming live on SBS On Demand, the Tour de France.
10: It is race on.
9: Shift into gear and watch the world's most brutal showdown.
10: The tension, it is going through the roof.
9: Race for the rivalries.
10: Oh!
9: The sacrifice. And the ultimate test of endurance.
10: Go, go, go.
9: This isn't just sport, it's pure drama. The Tour de France starts 5th of July on SBS and On Demand.
4: Oh. पुनः स्वागत छ श्रोतावृन्द. तपाईँ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल र हामी आइरहेका छौँ

आज मङ्गलबार दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष एसबिएस साउथ एसियनमा र तपाईँले हामीलाई पुनः प्रसारण भने एसबिएस रेडियो 2 बिहिबार अपरान्न 4-5 बजेसम्म सुनिरहनु भएको छ र यस लगायत हामीलाई कहाँ कहाँ सुन्न मिल्छ छोटकरीमा बताइहालौँ जानकारी। डिजिटल रेडियोमा एसबिएस साउथ एसियन त भइहाल्यो, तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबिएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो र त्यस्तै गरी नेपाली गीत सङ्गीत चाहिँ अलिक कम भयो कार्यक्रममा जस्तो लागेको छ भने त्यसको लागि हामीले छुट्टै कार्यक्रम लिएर आएका छौँ नेपाली हिट्स। त्यसमा तपाईँले नयाँ र सदाबहार नेपाली गीतहरू 1 घण्टासम्म आनन्दले सुन्न सक्नुहुन्छ। समय भने हरेक सोमबार दिउँसो 2-3 बजेसम्म एसबिएस साउथ एसियनमा वा फुर्सदको समयमा हाम्रो वेबसाइट वा एसबिएस अडियो एपमा गएर पनि। र श्रोतावृन्द, ब्रेक अघि भने झैँ हामी केही बेरमा फिफा विश्वकप सम्बन्धी कुराकानी जोड्ने नै छौँ। आज भने मेलबर्नका केही दोस्रो पुस्ताका नेपाली भाषीहरूसँगको रमाइलो कुराकानी हामी लिएर आएका छौँ कार्यक्रममा केही बेरमा। थुप्रै अन्य सामग्रीहरू पनि बाँकी छन्, नेपालको समाचार पनि सुनौला केही बेरमा। तर त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई प्रश्न, राउन्ड अफ 32 खेलहरू कस्तो लागिरहेको छ? फिफा विश्वकपमा तपाईँको टिम चाहिँ पुग्यो कि पुगेन? पुग्यो भने कहिले छ गेम, कोसँग छ, तपाईँको स्कोर प्रेडिक्सन के छ? हामीलाई आज मेसेज गरेर बताउनुहोस्। हाम्रो नम्बर हो 04397997 04397997 04397997 04397997 र तपाईँले विश्वकप अवधिभर हामीसँग टेलिफोन सम्पर्क मार्फत पनि प्रत्यक्ष रेडियो कार्यक्रममा जोडिन सक्नुहुन्छ। हरेक बिहिबार र मङ्गलबार दिउँसो 2-3 बजेसम्म हामीलाई सम्पर्क गर्ने नम्बर भने हो 1300799767 1300799767 1300797967 1300797967। र त्यसबाहेक अर्को सजिलो तरिका भनेको फेसबुक र इन्स्टाग्राममा हामीलाई फलो गर्नुभएको छ कि छैन, छैन भने अहिले नै गरिहाल्नुहोस्। हामीले रेडियो कार्यक्रम अगाडिको स्टोरी राखेका छौँ, त्यसैमा पनि तपाईँले आफ्नो जवाब हामीलाई रिप्लाई गरेर पठाउन सक्नुहुन्छ।

0: अब भने श्रोतावृन्द, लागौँ सिडनीतिर जहाँ खुलेको छ एक नेपाली सामुदायिक केन्द्र, त्यसको बारेमा चर्चा गर्नतर्फ लागौँ। दक्षिणी सिडनीको रिभरवुडमा शुक्रबार जुन 12 पिकहर्स्ट पार्क कम्युनिटी सेन्टरको आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् 2019 सोच लगभग 7 पर्खाइपछि पूर्ण भएको छ भने समुदायका लागि पनि जुलाई महिनादेखि विभिन्न कार्यक्रम गर्न सो केन्द्र उपलब्ध हुने भनिएको छ। यो सामुदायिक केन्द्रका बारेमा थप, यस केन्द्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको नेप्लिज अस्ट्रेलिया एसोसिएसन एनएएका तर्फबाट ऋषि आचार्य र केन्द्र निर्माण भएको क्षेत्रमा सामुदायिक कार्यमा सक्रिय नेपालीज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठसँग गरिएको कुराकानी र त्यस सम्बन्धी रिपोर्ट सुनौ सहकर्मी सुनिता पोखरेलबाट।
1: करिब 7 पर्खाइपछि दक्षिणी सिडनीको रिभरवुडमा सामुदायिक केन्द्रको उद्घाटन गरिएको छ। सन् 2019 तत्कालीन सङ्घीय सरकारबाट $10,00,000 अनुदान पाएको पिकहर्स्ट पार्क कम्युनिटी सेन्टरका लागि राज्य सरकारको तर्फबाट $1,00,000 उपलब्ध गराइएको थियो भने काउन्सिलले पनि केन्द्रको विकासका लागि $1,30,000 सहयोग गरेको छ। यस केन्द्रमा समुदायका सदस्यहरू भेला भएर सिक्न, विभिन्न सामुदायिक कार्यक्रम गर्न र एक अर्कासँग जोडिन मद्दत पुर्याउने बताइएको छ। यस सामुदायिक केन्द्रका लागि सङ्घीय सरकारको आर्थिक सहयोग हुँदाहुँदै पनि अवधारणालाई मूर्त रूप दिन भने वर्षौँ लाग्नुमा अनुभवको कमी र अन्य विविध कारणहरू रहेको नेप्लिज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष तथा नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएका उपाध्यक्ष लक्ष्मण श्रेष्ठ बताउँछन्।
2: अब हामीले त्यही बेलामा काम गर्न सकेको भए 2019 अथवा त्यसको सेरो फेरोमा 1-2 काम गर्न सकेको भएदेखि त्यतिखेर ल्यान्ड पनि र भवन पनि, जस्तै एउटा म इक्जाम्पल दिन्छु, म हाम्रो यहाँ मन केसी, हाम्रो चाहिँ नि ग्लोबल भाइस प्रेसिडेन्ट अफ एनआरएनए मन केसी, अनि हाम्रो हरि श्रेष्ठ रिभरवुडमा, अनि प्रकाश पौडेलजी, हामीले मिलेर एनएका साथीहरू ऋषिजी, मधु जी, अनि उहाँहरूसँग मिलेर त्यो फन्ड एप्रुभ गरिसकेपछि एउटा बिल्डिङ हामीले हेऱ्यौँ। यो एनएएका साथीहरूले हामीलाई बिल्डिङ हेर्नुहोस् है भनेर भन्नुभयो र हामीले एउटा बिल्डिङ हेऱ्यौँ। यो बिल्डिङ चाहिँ कहाँ थियो भने यो ओल्ड पार्कको छेउमा, त्यतिखेर 980,000 बिक्री भयो। हामीसँग $1,000,000 फन्ड थियो। भीमसेन आचार्य हाम्रो गुरुज्यू, उहाँले चाहिँ नि ल एउटा ठुलो ऊ गरौँ, धार्मिक कार्यक्रम गरौँ र फन्ड उठाउँ भनेर, अनि हामीले त्यो हेऱ्यौँ। भन्नु मतलब त्यतिखेर त्यो समयमा आउँथ्यो, तर हामीले समयमा काम गर्न सकेनौँ। अब जस्तै 2019 एप्रुभ भएको फन्ड 2026 आएर मात्रै सकियो, अनि यो लामो समयमा यो मनी, यो भनौँ न यसको चाहिँ नि भ्यालुएस, मनीको चाहिँ भ्यालु घट्दै गयो र हामीले किन्न सकिएन।
1: साथै यो ढिलाइका कारणले समुदायले आफ्नै स्वामित्वको भवन नपाएकोमा आफूले माफी माग्ने पनि उनले बताए।
2: अब यो पहिलो प्रोजेक्ट पनि भयो, कम्युनिटीसँग त्यत्रो ठुलो एक्सपिरियन्स पनि थिएन, अनि बिचमा आएर अब यो काम नहुनमा चाहिँ के हो भनेदेखि, अब हामी नै भनौँ न, हामी नै थियौँ फ्रन्ट लाइनमा, हामीले नै जिम्मेवारी लिनुपर्ने हुन्छ। अब यो समय पनि भएन होला टाइममा मिटिङ राख्ने, टाइममा काम गर्ने। अब त्यही त, हामीले अब आफ्नो काम पनि गर्नु पर्यो, यतातिर कम्युनिटी काम पनि गर्नु पर्यो, अनि बिचमा कोभिड पनि आयो। तर पनि यति ठुलो, यति लामो समय चाहिँ नै हुनु हुँदैन थियो। अब यो चाहिँ यसले चाहिँ अब विश्वास, अब कम्युनिटीले हामीलाई गरेको विश्वासमा चाहिँ अलिकति जति गर्नुपर्ने थियो त्यो गर्न सकिएन, र त्यो सकिएको भएदेखि सायद आफ्नो नाममा हुन्थ्यो होला। त्यसको लागि चाहिँ नि म आफू प्रेसिडेन्ट भएको हुनाले म क्षमा चाहन्छु। अब नेक्स्ट टाइममा हामी यस्तो काम यसरी गर्दैनौँ, किनभने एउटा ठुलो लुज भयो हामीले अनरसिप।
1: जे जस्ता अवरोधहरूलाई पार गर्दै सामुदायिक केन्द्र स्थापना भएको छ, यसले सङ्घीय, राज्य र स्थानीय सरकारले समुदायसँग मिलेर महत्त्वपूर्ण भौतिक संरचना निर्माण गर्न सक्ने कुराको उदाहरण प्रस्तुत गरेको ब्याङ्क्स निर्वाचन क्षेत्रका सांसद सी सुनले बताएका छन्। त्यस्तै जर्जेस रिभर काउन्सिलकी मेयर एलिस बर्गले यो केन्द्र समुदायको बलियो पैरवी र सहकार्यको नतिजा भएको भनाइराखेकी छिन्। समुदायको अग्रसरतामा यस कार्य सम्पन्न भएको बताइँदा केन्द्र निर्माणका लागि सक्रिय भूमिकामा रहेको नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएका पूर्व अध्यक्ष तथा हाल केन्द्रको सञ्चालन समितिमा आबद्ध ऋषि आचार्यले सामुदायिक केन्द्र निर्माणमा भएको ढिलाइ, सञ्चालन प्रक्रिया र यसबाट समुदायलाई पुग्ने फाइदाबारे बताएका छन्।
3: यो ढिलाइले कस्तो प्रभाव पार्यो भन्नेबाट नै स्टार्ट गरौँ न। यस्तो हो, अब हाम्रो नेपाली समुदाय अलिकति बढी भाइ फ्रेन्ड कम्युनिटी हो। हामी प्रायः चाहिँ समुदायसँग सक्रिय हुन चाहन्छौँ, अब चाहे त्यो खेलकुद मार्फत होस्, कला संस्कृतिका माध्यम होस्, अथवा साहित्यको मार्फत होस्, कुनै न कुनै रूपमा चाहिँ हामी जमघट गर्ने, रमाउने हाम्रो समुदायको त्यो स्वभाव हो। त्यही कारणले गर्दा चाहिँ अब अस्ट्रेलियामा हाम्रो सङ्ख्या पनि बढ्दै गइरहेको छ, हाम्रो वृद्धि दर, जनसङ्ख्या वृद्धि दर पनि उच्च छ, र हामीलाई चाहिँ एउटा नियमित रूपमा बैठक बस्ने, हाम्रा गतिविधिहरू गर्नलाई चाहिँ यो इन्डोर भेन्यू चाहियो भनेर नेपालीज अस्ट्रेलियन एसोसिएसनले अब धेरै अगाडिदेखि पैरवी गर्दै आएको थियो। र यही क्रममा चाहिँ हामीले 2019 तत्कालीन फेडरल एमपी डेभिड कोलम्यानलाई नेपाली कम्युनिटी सेन्टर अथवा इन्डोर भेन्यू चाहिँ किन इम्पोर्टेन्ट छ भनेर हामीले भनेका थियौँ। त्यसपछि उहाँले नै एउटा एप्लिकेसन पठा भन्यो। त्यसपछि हामीले नेपालीज अस्ट्रेलियन एसोसिएसनको तर्फबाट किन चाहिँ कम्युनिटी सेन्टर चाहियो, यसले के फाइदा पुग्छ समुदायलाई भन्ने बारेमा लेखेर, अनि पोसिबल ठाउँहरू कुन कुन हुनसक्छन् भन्ने चाहिँ त्यहाँ त्यति बेलाको अभाइलेबल भेन्यूहरू लेखेर पठाएको थियौँ। त्यसमाथि अनि कार्यान्वयन भयो र त्यो एप्लिकेसन फेडरल डिपार्टमेन्टमा गयो। त्यसपछि त्यही 2019 1 मिलियन फन्डिङ चाहिँ नेपाली अस्ट्रेलियन एसोसिएसनको लागि कम्युनिटी सेन्टर बनाउनको लागि चाहिँ एप्रुभ भयो।
0: र श्रोतावृन्द, सिडनीमा हालै खुलेको पिकहर्स्ट पार्क कम्युनिटी सेन्टरबारे यो रिपोर्ट हामी सुन्दैथ्यौँ। एसबिएस साउथ एसियनको आजको नेपाली कार्यक्रममा प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेलले। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यो रिपोर्टमा समावेश कुराकानीहरूमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन। र पूरा कुराकानी सहितको रिपोर्ट भने हाम्रो वेबसाइटमा प्रकाशित भइसकेको छ। ठेगाना हो sbs.com.au/nepali। अब यस्तै गरी अब कम्युनिटी सेन्टर होइन, अब चाडपर्व, रीतिरिवाज, सामुदायिक कार्यक्रमहरूको बारेमा कुरा गर्दै गर्दा चाहिँ तपाईँले आज हामीलाई मङ्गलबार सुनिरहनु भएको छ भने हिजो सोमबार नेपाली पात्र अनुसार चाहिँ असार 15 थियो, दही चिउरा खाने दिन। ककसले खानुभयो कि भएन होइन, मैले चाहिँ दिन सकेर रात भएपछि बल्ल सम्झिएकी थिएँ होइन। अब दहीको कुरा गर्दाखेरि चाहिँ मलाई ठ्याक्कै त्यस्तै एउटा दुधबाटै बन्ने परिकारको याद आएर त्यही बोलको गीत लिएर आएकी छु आज तपाईँहरूको लागि। यो गीत रमाइलो गीत कुरौनी, कालीप्रसाद बास्कोटा र सोमिया बरेलीको आवाजमा।

0: र श्रोतावृन्द, थोरै भयो कुरौनी भन्दै थिए गायक कालीप्रसाद बासकोटा, र उनीसँगै आवाज थियो सोमिया बरेलीको यो रमाइलो गीत कुरौनीका साथ। अब भने एसबिएस साउथ एसियनको आजको नेपाली कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको। त्यसपछि हामीसँग थुप्रै सामग्री बाँकी नै छन् र फिफा विश्वकप सम्बन्धी कुराकानी पनि रहेको छ। कार्यक्रम सुन्दै गर्नुहोला अहिलेको लागि यो छोटो ब्रेकको पालो।
1: SBS On Demand-मा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा। आजै SBS On Demand एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्।
2: खेलकुदका पारखीहरूका लागि SBS स्पोर्ट्स पहिलो रोजाई हो। साइक्लिङ, मोटर स्पोर्ट्स, वर्ल्ड एथलेटिक्स र अन्य थुप्रै खेलको मजा लिन sbs.com.au/sport जानुहोस्। इनसाइट एसपिएसको एक पुरस्कार विजेता कार्यक्रम हो। अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ। हरेक मङ्गलबार राति 8:30 एसपिएस र अन डिमान्डमा।
1: SBS World News, ताजा र महत्त्वपूर्ण समाचारहरू अस्ट्रेलिया तथा विश्वभरबाट तपाईँकै लागि। SBS World News हरेक बेलुकी 6:30 एसपिएसमा र SBS On Demand-मा। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा sbs.com.au/nepali आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalimा।
0: र श्रोतावृन्दी, दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल, र हामी आइरहेका छौँ आज मंगलबार प्रत्यक्ष दिउँसो 2-3 एसबिएस साउथ एसियनमा, र तपाईँले हामीलाई पुनः प्रसारण भने एसबिएस रेडियो 2 बिहिबार अपराह 4-5 सुनिरहनु भएको छ।

0: र यो धुनसँगै श्रोतावृन्द, अब भने कार्यक्रममा पालो भएको छ नेपालतिर लाग्ने नेपालका गत 7 दिनका प्रमुख समाचार सुनौ नेपाल संवाददाता प्रयास दुलालबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सकिएको छ। महाधिवेशनमा केन्द्रीय सदस्य र 5 जना पदाधिकारीहरूका लागि निर्वाचन भएको थियो। विपिन कुमार आचार्य महामन्त्री, सोभिता गौतम उपसभापति महिलातर्फ, सहमहामन्त्रीमा खुलातर्फ असीम शाह र हरि ढकाल निर्वाचित भए भने महिला सहमहामन्त्रीमा निशा डाङ्गी निर्वाचित भइन्। महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक दस्तावेज पेश गरे भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावना प्रस्तुत गरे। दुवै दस्तावेजहरूमा संविधान संशोधन केही अवधारणाहरू अघि सारिएका छन्। यस्तै सभापति लामिछानेले चाहिँ अहिलेको महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने, राष्ट्रिय सभालाई गैर दलीय बनाउने जस्ता विषयहरू सहितको राजनीतिक दस्तावेज प्रस्तुत गर्दै भने,
2: संविधानमाथि हाम्रा केही फरक धारणा छन् जुन हामीले पार्टी स्थापनादेखि नै राख्दै आएका छौँ। हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छौँ। हामी अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौँ, जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस्। हामी अहिलेको राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने पक्षमा छौँ। त्यसै गरी हामी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौँ।
1: नेपालको सफ्ट पावरका रूपमा रहेको डायस्पोरालाई राष्ट्रिय विकासमा जोड्ने विषय पनि लामिछानेको दस्तावेजमा रहेको थियो। कक्षा 12 को नतिजा प्रकाशन गर्दा राष्ट्रिय परीक्षा बोर्डले लापरवाही गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्। उनीहरूले नतिजामा प्राविधिक त्रुटि भएको भन्दै बिहिबार माइतीगर मण्डलामा प्रदर्शन समेत गरे। यसैबीच नेविसङ, अनेरा सोबियु, अखिल क्रान्तिकारी लगायत 11 विद्यार्थी संगठनले पनि एक संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा गम्भीर त्रुटिले विद्यार्थीको मेहनत र जीवनमाथि खेलवाड गर्ने विषयलाई कुनै पनि अर्थमा सही मान्न सकिँदैन भनिएको छ। नतिजा जुन 19 प्रकाशन भएको थियो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले 7 दिनको म्याद दिएको छ। पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो। उनलाई सम्पत्ति शुद्धिकरणको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ। उनी सुर्खेतबाट पक्राउ परेका थिए। उनको पक्राउ बारे प्रहरी नायब निरीक्षक कविन्द्र सिंहले भने,
3: जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारे सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ बुझी दिए। कानुनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजसहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको व्यवहार सादर अनुरोध गरेको छ।
1: यसैबीच नेकपा एमाले पौडेल गिरफ्तार भएको घटनालाई सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठ भएको भन्दै विरोध गरेको छ। संघीय राजधानी लगायत देशका विभिन्न स्थानमा रहेका सुकुम्बासीलाई हटाएको विषयमा यस साता माइतीघरमा विरोध प्रदर्शन भए। विरोध प्रदर्शनका क्रममा विस्थापित सुकुम्बासीको बसोबासको व्यवस्था गर्न, उनीहरूको भत्काइएको घरको क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ। यस्तै सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरिएको भन्दै त्यसको पनि विरोध गरिएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीलाई उचित विकल्प बिना नहटाउन पनि प्रदर्शनमा माग गरिएको थियो। नेपालमा बर्ड फ्लू संक्रमण फैलिरहेको अधिकारीहरूले बताएका छन्। पशु सेवा विभागका अनुसार हाल 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको छ। यस्तै 58 भन्दा बढी स्थानमा संक्रमण देखिएको बताइएको छ। विभागका महानिर्देशक उमेश दाहालले संक्रमण नियन्त्रण र रोकथामका लागि 5,69,000 भन्दा बढी कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको बताए। विभागले संक्रमण नियन्त्रणका लागि आपतकालीन रणनीति अन्तर्गत संक्रमित क्षेत्रलाई क्वारेन्टिनमा राख्ने, निसंक्रमणका लागि कडा उपाय अपनाउने, प्रयोगशाला परीक्षण तीव्र बनाउने र अनुगमन टोली 24 घण्टा परिचालन गर्ने लगायत काम गरिरहेको जनाएको छ। देशभर विभिन्न कार्यक्रम गरेर सोमबार धान दिवस मनाइयो। असार 15 गतेलाई धान दिवस भनेर मनाइने गरिन्छ। धान रोपेर दही चिउरा खाने चलन पनि छ। धान चामलमा देश आत्मनिर्भर हुने भनेर विभिन्न समयमा कार्यक्रमहरू पनि गरिएका हुन्छन्। तर पछिल्लो तथ्याङ्कले धान चामलको आयात बढ्दै गएको देखाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको 11 महिनामा करिब 38 अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ। यस आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म 7,11,520 टन धान चामल आयात गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्डसँगको खेलका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको नेतृत्वमा शुक्रबार टोली घोषणा गरिएको हो। नेपाली आयोजक नेदरल्यान्ड्स र नामिबियासँग जुलाईमा प्रतिस्पर्धा गर्नेछ। विश्वकप लिग 2 अन्तर्गत हालै घरेलु मैदानमा भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। नेपाल 28 खेलबाट 24 अङ्कसहित 5औं स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई प्रतिबन्ध लगाएको छ। एन्फामाथि सरकारी निकाय अर्थात् राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेप भएको भन्ने विषयमा फिफाले यसअघि चासो व्यक्त गर्दै आएको थियो। यही विवाद उत्कर्षमा पुगेपछि उसले नेपालमाथि प्रतिबन्ध लगाएको हो। फिफाले एन्फामाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। फिफाको यस निर्णयसँगै नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। फिफा विश्वकप चलिरहेको समयमा नेपाली फुटबल चाहिँ प्रतिबन्धमा परेको छ। नेपाली फुटबलमा केही समय यता आन्तरिक द्वन्द्व र विवाद चुलिँदै गएको थियो। विशेष गरी एन्फाको अर्ली इलेक्सनबाट विवाद सुरु भएको थियो। पंकज विक्रम नेमवाङ नेतृत्वको एन्फा कार्य समितिको 4 वर्ष कार्यकाल 5 असारमा सकिएको हो। तर समय सकिनु 5 महिना अगाडि नै निर्वाचन गर्न खोजिएको थियो। तहगत अर्थात् जिल्ला संरचनामा अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो। यसबारे परेको उजुरी उप राष्ट्रिय खेलकुद परिषदले एन्फालाई गत चैतमा निलम्बन गरेको थियो। करिब 2 महिना नपुग्दै उक्त निलम्बन फुकुवा भएको थियो। एसबीएस नेपालीको लागि प्रयास दुलाल काठमाडौँ।
0: र श्रोतावृन्द एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा भर्खरै सुन्नुभयो नेपाल संवाददाता प्रयास दुलालबाट गत 7 दिनका नेपालका प्रमुख समाचार। र यो जस्तै अन्य अध्यावधिक समाचार, थप जानकारी, कुराकानी र पडकास्टहरू तपाईँले हाम्रो वेबसाइटमा अवश्य पनि पाउन सक्नु नै हुन्छ। ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र त्यसका साथै हाम्रो वेबसाइटमा तपाईँले फिफा विश्वकपका अपडेटहरू पनि पाउन सक्नुहुन्छ। नोटिफिकेसन अन गर्न भने नछुटाउनुहोला। यससँगै अब भने कार्यक्रममा अर्को गीत पनि सुनौ सुनौ जस्तो लाग्यो है। यो चाहिँ हालै रिलिज भएको गीत हो। माफ गर्नुहोला, सुशान्त घिमिरे र बेक्षाको आवाजमा बाँकी थोरै जीवन।

0: र श्रोतावृन्द, बाँकी थोरै जीवन सुन्यौँ सुशान्त घिमिरे र वृक्षको आवाजमा, र यो सँगै अब भने कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको। त्यसपछि हामी फिफा विश्वकप सम्बन्धी कुराकानी लिएर आउने नै छौँ। तपाईँका मेसेजहरू पनि हामीलाई फटाफट पठाउँदै गर्नुहोस्। तपाईँको टिम पुग्यो कि पुगेन राउन्ड अफ 32 गेमहरू कस्तो लागिरहेको छ, कसले जित्ला, होइन? 0439799767 हाम्रो नम्बर हो, 0439799767 र हामीलाई फोन गर्ने नम्बर भने रहेको छ 1300799767। फेरि पनि एकपटक अङ्ग्रेजीमा बताइहालौँ, 1300799767। अहिलेको लागि भने यो छोटो ब्रेकको पालो।
1: SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
2: अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, SBS वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31। SBS अन डिमान्डमा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा। आजै SBS अन डिमान्ड एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्। पुरस्कार जित्न सफल नाटक, अन्तर्राष्ट्रिय खेलकुद र वृत्तचित्रहरू जसले तपाईँलाई प्रेरणा दिन्छन्। SBS, a world of difference. SBS तपाईँको टिभी च्यानल 30 र SBS वाइसल्यान्ड च्यानल 31। एनआइटिभीको द पोइन्ट, विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू, आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरूप्रति एक ताजा दृष्टिकोण। SBS अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्।
3: SBS Kickoff.
4: A new music station celebrating football anthems from around the world.
5: It's time for Africa.
6: It's live now
4: on DAB Radio, the SBS audio app.
7: We got the game
8: on. Online and SBS on demand.
9: SBS audio app download gare tapaika man parne karyakramharu sunnu hos. Yo app App Store ra Google Play bata nishulka paunu sakinchha.
0: र श्रोतावृन्द, यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल। र ब्रेक अघि भने झैँ अब हामीसँग कार्यक्रममा केही सामग्रीहरू बाँकी छन्। समयले साथ दिएमा गीत सुन्ने नै छौँ, फुटबल विश्वकपको बारेमा कुराकानी त गर्ने नै छौँ, तर अर्को महत्त्वपूर्ण विषय पनि रहेको छ। अब तपाईँले हामीलाई आज मङ्गलबार जुन 30 प्रत्यक्ष सुनिरहनु भएको छ भने चाहिँ अब भोलिदेखि बुधबार जुलाई 1 अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सुरु हुँदैछ, होइन? त्यही भएर नयाँ आर्थिक वर्षमा चाहिँ के परिवर्तन आउँदैछन्, केही प्रमुख कुराहरू, यो छोटो मिठो जानकारी लिउँ आर्थिक सल्लाहकार विश्वास भट्टराईबाट।
10: फर्स्ट अब जुलाई भन्दा नि अब जुनदेखि नै अस्तिको बजेटदेखि नै दुईवटा कुराहरू त हामीलाई थाहा भइहाल्यो, होइन? तपाईँको के भन्छ क्यापिटल गेनको कुराहरू चेन्ज हुँदैछ, होइन? तपाईँको नेगेटिभ गेयरिङको कुरा चेन्ज हुँदैछ अहिलेलाई चाहिँ के भन्छ हुन त अर्को, तर एउटा कुरा के बुझ्नुपर्छ, नेक्स्ट 12 चाहिँ चेन्ज हुनेवाला छैन, आफ्टर 12 पछि मात्र चेन्ज हुने हो, है? नेक्स्ट जुलाईसम्म चाहिँ कन्टिन्यू हुन्छ। त्यसपछि आई थिङ्क यसपछिको सबभन्दा ठुलो इम्प्याक्ट भनेको चाहिँ स्मल बिजनेसहरूलाई चाहिँ बढी पर्छ, होइन? स्मल बिजनेसको अफसेट जाँदैछ, त्यसपछि मिनिमम वेजेसको रेटहरू चेन्ज हुँदैछ, है? अब अभियसली तपाईँको क्यापिटल गेन्सको कुराहरू, तपाईँको सेयरदेखि लिएर बिजनेस सेलिङहरूमा पनि चेन्ज हुँदैछ। अब अर्को कन्ज्युमरलाई इम्प्याक्ट पर्ने कुरा पनि स्मल बिजनेसहरूको तपाईँको एफएसको फी, जुन हामीले कार्ड युज गर्छौँ त्यो फी लिनु नपाउने भएपछि आइदर त्यो त बिजनेसले एब्जर्ब गर्नु पर्यो या त मस्ट अफ द स्मल स्मल बिजनेसहरूले अब त्यो कस्टमरलाई चार्ज गर्ला, एउटा त्यो कुराको इम्प्याक्ट हुँदैछ। काउन्सिल रेट र गभर्मेन्ट फिजहरू चेन्ज हुँदैछ। अहिलेको लेभलमा हेर्दाखेरि चाहिँ आई थिङ्क इट्स प्रोब्ली त्यति राम्रो देखिँदैन, धेरै कुराबाट कस्टहरू बढ्दैछ, तर इन सेइङ द्याट सानो बिजनेस स्मलर र मिडियम साइजलाई अलिकति ट्याक्स रिलिफ हुन्छ, हुन त त्यो डलर भ्यालुमा त्यति ट्रान्सलेट नभए पनि समथिङ पोजिटिभ चाहिँ छ। समग्रमा हेर्दाखेरि आई थिङ्क यस जुलाईमा चाहिँ बिगर चेन्जेसहरू चाहिँ डेफिनेटली आउँदैछ कम्पेयर टु इयर टु इयर। यसपालि चाहिँ इम्प्याक्ट वाइज चाहिँ धेरैलाई पर्न सक्छ जस्तो लाग्छ।
0: र श्रोतावृन्द, अन्य के परिवर्तन छन् ट्याक्स सम्बन्धी, भिसा सम्बन्धी, होइन थप जानकारीहरू चाहिँ हाम्रो वेबसाइटमा तपाईँले केही समयमा पाउन सक्नु नै हुन्छ। र यो सँगै तपाईँहरूलाई जानकारी पनि गराइहालौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र तपाईँको व्यक्तिगत परिस्थितिको लागि उक्त सल्लाह चाहिँ उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिको लागि स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस् पनि भन्न चाहन्छौँ। र अब भने कार्यक्रममा फुटबलको विषयलाई नै जोडौँ। श्रोतावृन्द, हामीसँग टेलिफोन सम्पर्कमा आज तिनजना हुनुहुन्छ मेलबर्नबाट। सुरुमा त तिनैजनालाई स्वागत गर्न चाहेँ। रिया रिजाल, रिदम रिजाल र रेन श्रेष्ठ, सबैजनालाई कार्यक्रममा स्वागत छ। हामीसँग हुनुहुन्छ रियाजी,
5: हेलो, थ्याङ्क यू सो मच,
0: अनि रिदम,
6: हेलो,
0: अनि रेन,
11: हेलो, नमस्ते।
0: ओके, सबैलाई स्वागत छ है। अब सुरुमा त फुटबलबाटै सुरु गरौँ होइन। अब फुटबल भन्दाखेरि अब तपाईँहरू, अब रिया र रिदम त दिदी भाइ होइन, दुवैजना स्कुल स्टुडेन्ट दुईजना, अनि रेन चाहिँ अब अहिले युनिभर्सिटीको पढाइ गर्दै साइडमा फुटबल पनि खेल्दै होइन त।
11: हजुर,
0: अनि त्यसो भए अब रिदमबाटै सुरु गरौँ न त। रिदम, तिमी चाहिँ कसलाई सपोर्ट गर्दैछौ यसपालि वर्ल्ड कपमा?
6: वर्ल्ड कपमा म पोर्चुगल अनि फ्रान्स सपोर्ट गर्दैछु।
0: पोर्चुगल र फ्रान्स, ओके। अनि पोर्चुगलको अहिलेसम्मको गेम चाहिँ कस्तो लाग्यो त तिमीलाई?
6: ठिकै लागेछ।
0: ठिकै मात्रै? ओके, अनि पोर्चुगलको अर्को गेम त क्रोएसियासँग छ जस्तो लाग्यो, फ्राइडे होइन, 3 जुलाईमा। के छ त तिम्रो स्कोर प्रेडिक्सन?
6: मेरो प्रेडिक्सन 1-1 अनि पेनल्टी 4-3, पोर्चुगल विन।
0: ओ माई गॉड, ल सबैले याद राख्नु पर्यो, एकदम डिटेल्ड प्रेडिक्सन गर्यो रिदमले। अनि त्यस्तै अब रिदमको घरमा सँगै दिदी रिया होइन त। रिया, तिम्रो चाहिँ के छ त प्रेडिक्सन? अब अहिलेसम्म कुन टिमलाई सपोर्ट गर्दैछौ? भाइको, दिदी भाइको एउटै हो कि फरक फरक हो?
5: यो वर्ल्ड कपमा चाहिँ आई थिंक फ्रान्स, मैले फ्रान्सलाई सपोर्ट गर्दैछु। अनि आई थिंक फ्रान्स हेज अ प्रिटी गुड शॉट यो वर्ल्ड कप जित्नलाई।
0: ओके, सो अहिलेसम्मको गेमहरू हेर्दाखेरि चाहिँ कस्तो लाग्यो? वाट डु यु थिंक? अब नेक्स्ट गेम कहिले छ फ्रान्सको, राउन्ड अफ 32 को?
5: अब फ्रान्सको नेक्स्ट गेम स्विडेनसँग छ। अनि कन्सिडरिङ पहिलाको लाइक लास्ट 3 गेम फ्रान्सले खेलेको, देव गट 3 of 3, सो सबै जितिरहेछ, सो आई थिंक दे हेभ प्रिटी गुड चान्स।
0: Okay.
5: यो स्विडेनसँग गेम जित्यो भने अब सिधै प्याराग्वेसँग खेल्दा आई थिंक त्यो पनि जित्छ होला।
0: अनि अब यता रेन्जीतिर पनि आऊ है, तपाईँको चाहिँ के छ अहिलेसम्म, कस्तो लागिरहेको छ? अब राउन्ड अफ 32 सुरु भयो होइन,
12: अहिलेसम्म गेम हेर्न यस्तो मजा आइरहेको छ, सबै अनप्रिडिक्टेड भइरहेको छ नि त। अनि सबै गेमहरू अब युरोपियन टिम, पहिला त युरोपियन टिम भनेर उनीहरूले नै जित्छ भनेर भइरहेछ। अहिले चाहिँ यो झन् 48 टिम्सबाट अझ एक्स्ट्रा कन्ट्रिजहरू आइरहेछ नि त, त्योहरू कस्तो ओपन अप भएर, इट्स रियली एक्साइटिङ टाइम के यो पालि चाहिँ।
0: Who are you supporting?
12: Argentina, fully Argentina.
0: Okay, you're supporting Argentina. Rhythm, timlai cha kasto lagyo, how do you feel having a fellow Argentina fan, fellow the Argentina fan on the call?
6: Not that nice.
0: Okay, very honest. Rhythm is very honest. We're very honest here, right? Ani, Renzi, are you supporting any underdog teams as well?
12: अब अर्जेन्टिनाको राइभर नेक्स्ट गेमको लागि क्याप अफ भेर्देनलाई नि अब भन्न त मिल्दैन, तर आई थिङ्क दे आर डुइङ होइन यस्तो राम्रो खेलिरहेछ
0: होइन,
12: गोलकिपरको मेन गेम हेरेर नि हामी नै अल इन्सपायर भइरहेछ कि, लाइक 40 years of age, फर्स्ट टाइम वर्ल्ड कपमा आएको, अनि बिग युरोपियन टिम स्पेनसँग सबसँग ड्रो बनाइरहेको, मलाई द्याट्स गन बी अ गुड गेम के।
0: अनि अब यो भन्दा भन्दै श्रोताहरूलाई हाम्रा आजका तिनजना वक्ताहरूको बारेमा पनि अलिकति बताइहालौँ होइन। रिदम चाहिँ रेजर्भर युनाइटेड एफसीबाट खेल्ने होइन त रिदम, लेफ्ट ब्याक र लेफ्ट विङ पोजिसन तिम्रो।
6: हजुर,
0: अनि रिया चाहिँ पास्कोभेल फुटबल क्लब, अनि रेन चाहिँ भिक्टोरियामा स्टेट 3 बाट खेल्दै, त्यस्तै गरी भिक्टोरियामा नेपाली वुमेन्स फुटबल टिम पनि छ, टिम मुनाल, सिज पार्ट अफ इट एज वेल, अनि रिया पनि त्यसको पार्ट होइन। अनि अब सबैलाई मैले यो ओपन क्वेसन सोधेको है, जसले फर्स्टमा आन्सर गरे पनि हुन्छ, फर्स्ट टाइम फुटबल खेलेको अर्लिएस्ट मेमोरी के छ, याद छ तिमीहरूलाई?
12: मलाई मेरो फर्स्ट टाइम चाहिँ ड्याडीले मेरो बाबाले मलाई एटिएफसी नेपालीको क्लबबाटै सुरु गराउनु भएको थियो. एटिएफसीमा मेरो किड्स प्रोग्रामहरू रन गर्नु भएको थियो. ड्याडीहरू नि त्यहीबाट खेल्नुहुन्थ्यो अनि मलाई त्यहाँ फर्स्ट सुरु गर्नुभएको थियो. त्यहाँबाटदेखि खेल्न सुरु गरेको अहिलेसम्म रोकेको छैन. आई थिङ्क माई फर्स्ट मेमोरी चाहिँ त्यही एटिएफसी नेपाली क्लबबाटै खेलेको याद छ मलाई.
0: एटिएफसी है, एटिएफसीले यसपालि 25 इयर्स पनि कम्प्लिट गरेको छ. सो प्रिटी या गुड क्लब आउट देयर होइन, ओल्ड क्लब. अनि भाइ रिदमको चाहिँ के छ त तिम्रो भाइको चाहिँ? Rhythm is 10 years old, श्रोताहरूलाई बताइहालौँ. सो वाट्स यर अर्लिएस्ट मेमोरी अफ फुटबल?
6: माई फर्स्ट मेमोरी अफ फुटबल वाज आई थिङ्क वेन आई वाज 4. माई मम पुट मी इन फुट्सु एन्ड आई डिडन्ट लाइक इट भेरी मच. एभ्री टाइम आई लस्ट द बॉल आई स्टार्टेड क्राइङ एन्ड देन आफ्टर द्याट आई टुक आई डिडन्ट वान्ट टु प्ले फर अ व्हाइल अन्टिल आई टर्न 5.
0: या
6: एन्ड देन I started getting into football after my sister, Ria, started talking about like how Cristiano Ronaldo's son died in 2021. And then I wanted to find out who Cristiano Ronaldo was. And then I found out he was a very good footballer. So I looked up to him and I started playing football. And I haven't stopped since.
0: So Cristiano Ronaldo is your idol?
6: Yes.
0: And you want to be a professional footballer? When you grow up?
6: Hazur.
0: Okay. Ani Rain ko je ke cha ta earliest football memory?
12: Mero ma ta AFC ko kheleko suru ani after that Mill Park ma gathe scout gare thyo malai. Ani I stayed at Mill Park I know I think 6 years samma nai hola, 5-6 years nai. Mero earliest memory ta
0: अहिलेस्ट मेमोरी नभए पनि ल त्यसो भए. अब अहिले भिक्टोरियाको स्टेट 3-3 खेल्दै गर्दा चाहिँ एकदमै हाइलाइट मोमेन्ट वा आफूलाई यो चाहिँ एकदम गर्नु मन छ भन्ने केही स्पेसिफिक गोल छ फुटबलमा?
12: दिस इयरको गोल चाहिँ हाम्रो स्टेट लिग जित्ने गोल छ होइन. सो फार हामीले 3 स्टेट लिग जितेछौँ.
0: कुन क्लबबाट खेल्छौ तिमी?
12: मैले मिल पार्कबाट सुरु गर्दा हाम्रो स्टेट 2 जितेर हामी प्रमोट भएर स्टेट 1 गयो. त्यो नि स्टेट 1 नै जित्यो एन्ड देन हामी स्टेट 4 नि प्रमोट भएर अहिले स्टेट 3 छ. अब यो टोरिनमा चाहिँ स्टेट 3 जित्नै पर्छ दिस इयर.
0: ओके ल त्यससँगै अब आजको हाम्रो वर्ल्ड कप कुराकानी चाहिँ हामीले यही अन्त्य गर्नुपर्छ है. सबैजनालाई आज समय दिएकोमा धन्यवाद. अब रेडियो कार्यक्रममा समय अलिक टाइट भएको हुनाले तिनैजनालाई अब कार्यक्रमबाट म विदा दिन चाहन्छु है. थ्याङ्क यू फर यर टाइम. अनि श्रोतावृन्दहरूलाई पनि कुराकानी रमाइलो नै लाग्यो होला. अब हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ श्रोतावृन्द, र यो सँगै अब फुटबल बारे कुराकानी र त्यस्तै गरी अब भिक्टोरियामा चाहिँ स्कुल होलिडेज पनि सुरु भयो नि त होइन. त्यही भएर आज दुईजना स्कुले विद्यार्थीले टाइम पनि दिएका थिए. बालबालिकाहरूसँगको अन्य कुराकानी हामी लिएर आउने नै छौँ आउँदा दिनहरूमा. र यो सँगै यहाँहरूलाई जानकारी पनि गराइहालौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका रहेका थिए र एसबिएसको यसप्रति कुनै समर्थन वा विरोध छैन. र यति भन्दै अब कार्यक्रममा 30 सेकेन्ड जतिको समय बाँकी रहेको छ. फुटबल सम्बन्धी अन्य सामग्रीहरू र गेमहरू SBS र SBS अन डिमान्डमा हेर्दै गर्नुहोस् होइन, रमाइलो गर्दै गर्नुहोस्. र हामीलाई केही सल्लाह सुझाव प्रतिक्रिया छ भने इमेलमा पठाउन सक्नुहुन्छ. ठेगाना हो nepali.program@sbs.com.au/nepali. म दिनिता पनि आजको कार्यक्रमबाट बिदा माग्न चाहन्छु. नमस्ते.
13: SBS South Asian Urdu Music Hour.